0: हाँ जी बिल्कुल, मैसेज कड़े दें सानी हटक, बिल्कुल मैसेज कड़े सानी हटक कंबीरी कलीना दुआ सलाम सजी संग आवाज दे ओके दे करके रेडियो बांधे एमजी तसलाम टू लिसर तसलाम अच्छा जी वालेकुम अस्सलाम जी रमनना थैंक यू मैसेज का वाले सानी हटक मैसेज कड़े लो ये खजा जी रमनना कार बने हैं बिल्कुल शामिल है भी किसी कार बने अस्सलामुअलैकुम अस्सलामुअलैकुम
1: वालेकुम सलाम अल्लाह बरकातुहू
0: जी सुख खबर है क्यों किमत है ना मास्टर फतियुल्लाह था प्रोग्राम के हर कले भी यशमा कॉस्मेटिक पाकिस्तान प्रोग्राम के खैर मुबारक ईद खुतेर शो आओ दा खबर आखो बिल्कुल ठीक था मुलाकात हो बिल्कुल उस शो खैर ब्याह दे हम बिल्कुल जी बिल्कुल बिल्कुल दासी सही खबर है बिल्कुल जी अच्छा सही अच्छा शाह सही अख्तर दी सरंगे ओको सही चर तक चक्कर दे बोले के बोले के ना
1: गर्मी
0: हो ब्याद टांग के हो टांग के हो माशाल्लाह गर्मी जी को मैं देखे ना अगे गर्मी हो बे मने सही सही बस अल्लाह दे खैर रहमतों की आओ बिल्कुल बारान चुकम दे जरूरत हम देखो डेर ना जका जितने मखे हैं डेज याद बारानों ना उश्वल चाहे पवो जब नुकसान डेज यूत उश्वल अमात उश्वल नो बस दुआगाने भी क्यों अल्लाह तला ना चाहिए खैर रहमत मतलब बारान ना उशी और न किदा जी जहमत जी जी बिल्कुल लासी बल ला चे अगर रुडुना दे टांग वेल रुडुना सही शुल कना आगा सी दी बिल्कुल यार बिल्कुल गोरा चजा टांग ते दरगला हो के ना नो मने चे जकला लोडल देरता मो चे यार चे बीखीरो गलाई ना वाई गोरा जका चे दोमरा रुडुना खरोफ हो के ना उदास गर्दुना हो बिया मोल जी खुदाई खबर ही दशपा बस सरंगी तीरी जी चे सर डायरेक्ट जोगम दे करकता बिया जोन वरस हो नो बस शपा मा तेरा शुला बस मोज जी जर जोन वरस वे जके दारा गर्दुना भी आओ देन अलावा मुसम खेर गे टाइम के सही हो गर्दुना डे जियात हो जी जी बिल्कुल सही बस रहमत बरान में बिल्कुल दुआगाने के भी दारा तो वही चे सब अवेल ग्वाड़े इश्मा कॉस्मेटिक पाकिस्तान प्रोग्राम के سب پیغام باور کے وے او دین لو تو سے ایڈریس چکم دا ہر سر شریک کے جتو سر کم کم دے کے پروڈکٹ ملے ویجی
1: یار من کو پتہ جی اگر بتا جی نا کا امانہ کلو
0: جی
1: او کلا کلا زبر نہ واپلو مکھے مقتلا نہ ولو مقتلا مو دکان ختم کر دا نسی والا
0: صحیح
1: او زرین سر لو وا کر جی او زربستان جی ساتھ نہ کلو تو تقریبا ٹوٹا کا کلو
0: بالکل
1: آواز رزی
0: جی جی بالکل آواز رزی ठीक सही सही सही था ढेर मनना दे काल कवले प्रोग्राम की शिरकत कवले यो जहान बनना ओके लाफे ढेर बनना द काल कवले خجی بالکل بالکل ٹھانگ نے کال کرے ہوں ڈیرا مننا چھ پروگرام سے کال کو خجی مزید کال نشم شمل بل زگی ٹام دی ختم شوی صرف صرف سپیڈ منٹ اپوتی دی دے کے بالکل تو میسج شامل کو اچھا جی بالکل نو سانی ہٹک میسج کرے دے ٹول تا سلام ہو ملی دی مزید سلام ملی دی وعلیکم السلام ڈیرا

0: Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: बीमारी हक दे अवेलाजी सुनत अमल दे अवेलाजी सुनत अमल दे
3: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ीदली यो ढेर गर्जिदली कड़ीदली यो
2: नो बिल्कुल मायूसके गई माँ मायूसके गई माँ अल शिफा दवा खाना شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الہدا صاحب نا پل علاج ترلا سکولے شی
3: او د نور معلومات دے پارا او دغ نمبر کال کولے شی
2: 0319 55 23 404
4: اب آپ کو معیاری علاج کے لیے کہیں بھی دور جانے کی ضرورت نہیں کیونکہ اب آپ کے شہر ٹانک میں ہر بیماری کا علاج موجود ہے مثلا پٹھوں کا درد جھوڑوں کا درد بواسیر خونی وبادی نواسیر گردے کی پتھری پتے کی پتھری اور اس کے علاوہ زنانہ و مردانہ پوشیدہ امراض کا علاج تسلی کے ساتھ کیا جاتا ہے تشریف لائیں صحت ہومیو میڈیکل ہسپیٹل نور مارکیٹ پرانا ڈاکخانہ گلی تنگ بازار ٹانک فون نمبر 0331 66 32 231 شکریہ
1: Your music, your request.
5: This is Radio Station. Radio Aman.
6: आपका अपना रेडियो रेडियो अमन 88.4 नेटवर्क
7: चाहतों के रंग अमन के संग अमन रेडियो 88.4 नेटवर्क
0: Enjoy, enjoy. Back to back music with Radio Aman 88.4. 88.4.

हाँ जी बिल्कुल नन प्रोग्राम की बिल्कुल गपशप लगी जी ठीक तर 12 बजे पर है और प्रोग्राम सिर्फ करक रेडी बने ना बल्कि टांक रेडी बने हाँ आने यार दे नन प्रोग्राम की सुरत भी कहना था सी स्लो टाइप द बिल्कुल रह लो खैर खला खला दासी हम वगैरह जी خدی بیل که تو سر تو یه نور سرانگی خوبه لبانه شایه صحت مشهد آی زندگی مشهد او بیل که تو سر پاتا تو چه دیو روز باندی وی پرگرام دو ایم ایس ڈی شاگه تویلی چی موج مستی خو چونکی آغا سو رزی چوٹه بانده دی ایدی دل تکی اوگه کنا نو بس موج خیر سورت چھٹی تیر کی کور کے

0: हाँ जी बिल्कुल सही। नेक्स्ट कॉल प्रोग्राम के शामिल भी छे पकाल बाने नेक्स्ट कॉलर सो को दिखाम देना दी। अस्सलाम वालेकुम। अल्हम्दुलिल्लाह ठीक ठाक। सो खबर की किम देना
1: जी सलीम कंद खेलो ना खबर
0: को सो को
1: सलीम खान।
0: सलीम खान खबर के
1: जी
0: सलीम खान पखीर रगली प्रोग्राम की तरह हर कले भी
1: मेरा मनाना शुक्रिया
0: जी। सलीम खान फर्स्ट टाइम कॉल दो को
1: तारिक साहब प्रोग्राम हो डेट खुला रहा हूँ यकीनन खलक हो यही बाहर आला तारिक पल माइंड भी
0: जी जी
1: ये मुझे को प्रोग्राम भी बाकी सर डेट सर बनने वाला के दरा खबर दे के फर्स्ट टाइम के डेट खुले खबर ही शुरू कर ले
0: सही डेर मनना योजहान मनना
1: शुक्रिया
0: बिल्कुल दारा तो वजह फर्स्ट टाइम कॉल दे वो को
1: जी
0: व्यंचा वाली दर बने कॉल दे वो को प्रोग्राम की
1: ना तारिक साहब तो सर हम फर्स्ट टाइम खबर है सही देखो बाहर आलता है क्या प्रोग्राम तो कलू ने कहूँ टाइम टू टाइम मिले।
0: अच्छा जी सही सही देर मनना सब मसरूफियात लरे
1: जी मसरूफियात हो बस दगा सिक्योरिटी गार्ड डरते को लाहौर के।
0: अच्छा जी सही सही वो छोटे ही वाली दबार रह गए
1: जी आई तरह वाले
0: सही सो रोज छोटी दर्द मिला शुक्र सही दाखो बेबी आउट ऑफ ऑफिस जी
1: इंशाल्लाह सवाब लर सुसु
0: सही ना बस दुआ गाने दीजिए تو سیدھا چھٹی پہ خیر خیریت سرا تیری شو دین لو واپس خپل زئی تے مطلب خیر خیریت سرا ورس جی سیدھا
1: جی طارق صاحب جاوید طرف الطاف طرف نا تو سلام علی
0: وعلیکم السلام بالکل سلام قبول چھ سیدھا
1: یا طارق صاحب یہ فرمائش کو فرمائشی پروگرام کھنا دا خبر ال کچھ تے سملا فلا دا گانا تو پلے ککنا
0: جی جی کمایوا
1: جی گلزار علم پواز بندے تو چرتا خو زمون کلی تا ہمرا پیخو کا پسر لیا
0: اچھا جی چرتہ ہو زمون کلیتا ہم پی خراو کا پیسہ پسل لیا پسل لیا شاہ جی سیدہ ٹھیک شاہ بلکہ زی کسی سیدہ
1: ٹھیک شاہ جی
0: دیر مننا تینکیو کال کبری یو جہان مننا

0: हाँ जी दिल ब्याहर के लिए ठोलो मीना वालू था पहले नाइट शो के मातावेली शी सुबह पर तारीख हाँ जी मैसेज करे दे सजी गमजना शो तो सरा फान दे ना कि अच्छा आ विच मैसेज मात जब वापस जवाब नहीं रसी बस मैसेज बिल्कुल वाले कला कला नेटवर्क की शुरू शी जवाबी मैसेज तो सुनिश मिलाओ अगी तो से मैसेज जो प्रोग्राम के बिल्कुल रोक ठीक शो दिन वा मैं रोशी हान तारिक भाई सही ख्वान दिए वकर तारिक भाई मीजा वेसरा रिलैक्सली माइंड मोर लश्की फ्रेश वाल अच्छा माशाल्लाह डेरा जबरदस्त थैंक यू रोशी हान डेरा मरना मैसेज को बोले यो जहान मरना आयशा जारा अफगान सराय गंबिला सलाम ब्रदर हाउ आर यू आई लाइक योर शू एंड द शू इज वेरी नाइस एंड स्पेशल सलाम टू एमएसडी ब्रदर सैयद डे रमन वालेकुम अस्सलाम और रोशियान मैसेज कर दे तारिक भाई ये शेर है ये दुनिया मतलब की दुनिया है आप किस मुखलिस की बात करते हो लोग जनाजा पढ़ने आते हैं अपना अपने सवाब की हाथ है डेरा मन्ना रोशी खान मैसेज को ले आई एम डॉक्टर सलमान फ्रॉम सब डिवीजन वजीर बन्नो मोर देन 1 million सलाम टू यू वालेकुम सलाम शी इज वेरी नाइस डेडिकेटेड टू यू जमंगा गरीबीवा कनी ग्राना किसनवा जमंगा गरीबीवा कनी ग्राना किसनवा तरेखाना मोहब्बत और जनान द्वाड़ा हरसिदल तेरा मनना वही कहना चाहिए प्लीज अपले गुलजार लम पवास के सुंदरा बिल्कुल महो सॉन्ग ऑलरेडी प्ले करे दे थैंक यू मैसेज के वाले जीरो बोले ना खजी कॉल हंस मिलेगी प्रोग्राम की 0927291291 लेट्स सी नेक्स्ट कॉलर ऑफ द शो अस्सलाम वालेकुम ओय होय दा हो राइट ला खचे करो गई बा खैर रोग ले
1: खैर दे डेरा मन ना शुक्रिया चलंग चल ला
0: खैर दे बिल्कुल ठीक ठाक पूरा बांधे सही है
1: शुक्र दे अल्हम्दुलिल्लाह मन खते तबीयत वियाल ना दा वेले
0: तबीयत हो में बिल्कुल वियाल लाई वनन खाम हा कल करा शो फॉर्मेट चुकम दा हा चेंज कॉल बचार दी
1: ना दगा से फदो फनन दा से ता से गला गला से गम जान लग गया है
0: बिल्कुल दासे दे नो ना नो फमाशला बिल्कुल ठीक किया दासे इस किस मसला मसला नहीं था तबीयत में बिल्कुल ठीक थे ओ बस कल कल दास भी करा
1: अरे सिया ही कहना इसे कहते गम पुमा बार भी परवा नहीं था दागलून नो लांडे सांगे ना मतीगी
0: दा खबर आते बिल्कुल पगल बदला
1: आओ कहना दा किसी भी पके फो नंदा से मतलब दासे मैं
0: बिल्कुल सही जी बिल्कुल दे ना माशाल्लाह बिल्कुल सेहत माशाल्लाह बिल्कुल ठीक था तो गो नहीं दी बिल्कुल ठीक है माइस खबर नहीं था हो बस मोबाइल से नन खेल दे प्रोग्राम फॉर्मेट लश्की चंद चेंज का आओ क्या ना
1: मतलब داسې ژوب داسې په غسې چې نه به مړېږي نه به روېږي
0: کمر
1: چې کور ته دی ځام شي چې په کاټې ته پروت وي بیا دې په کور کښې ځام
0: بالکل بالکل صحیح خبره زبردست بالکل امین دیر مننا کال کو بولے یو جہان مننا صحیح نا
1: شکریہ
0: اوکے لفظ دیر مننا کال کو بولے خدا سے سلو سلو پروگرام پر آگلے سلو سلو خبر کے بس کل کے لدا سے ہم بچا رہی کے نا اچھا جی کسی کال بنے بول سو کو دیکھ مزہ نہ دیں السلام علیکم السلام علیکم السلام علیکم اچھا جی بالکل تو سے مطلب کال ملاؤں کو بھی اگر بدلا سیڈ تے کدلے تو سے ورتا بدل تے کہ تمہارا ٹائم نہیں ہے نا دوبارہ کال کو لے کسی کال بنے السلام علیکم وعلیکم السلام ورحمۃ اللہ
2: وبرکاتہ
0: بالکل ٹھیک ٹھاک خیر خیریت تے سو خبر کی دیکھم زینا حاجی شمس اللہ تا پروگرام کی ہر کلے بھی ہے
2: میرا من اتر ایک پر اس طرح تب شالو یالی
0: ہے الحمدللہ ٹھیک ٹھاک پلا من ویالی ہے
2: میں نواں فلیا در بند کہو تے در ہم جان ہون دے تا کہ یہ موضوع میرا سر اوڑا چا موضوع تے کہ میں تو ہم جان کے دا
0: جی صحیح بالکل نو بس
2: اتا رحمان رو تو یہی کرا یہ انسانیت پہ دولت تے رحمان انسانیت پہ دولت تے رحمان کا دا سرور بجو کے انسان نہ
0: بالکل بالکل صحیح